0: انصاف کے لیے بہت سارے لفظ ہیں اردو میں بھی اور عربی میں بھی. انصاف کا لفظ ہے, ہم سب جانتے ہیں. انصاف کو پہلے سمجھ لیں, انصاف آتا ہے نصف سے. نصف, نصف کیا ہوتا ہے؟ آدھا. آدھا میرا آدھا تیرا, یہ انصاف ہو گیا, ٹھیک ہے؟ اس کو انصاف کہتے ہیں, آدھا آدھا کر دینا. لیکن آدھا آدھا ہمیشہ عدل ہوتا ہے یا نہیں؟ آدھا آدھا ہمیشہ عدل نہیں ہوتا. اگر کسی کا زیادہ حق ہو اس کو زیادہ دینا چاہیے, کسی کا کم ہو کو حق ہو اس کو کم دینا چاہیے. لیکن انصاف کیا ہوتا ہے؟ اس کو اتنا جتنا اس کو دوں گا اتنا ہی اس کو دوں گا. اس قسم کے عدل کو انصاف کہا جاتا ہے. عدل کا لفظ اور ہے, اور اس کے مزید ایک اور لفظ ہے قسط. تو ان دو لفظوں کے بارے میں بات ہوگی, عدل کے بارے میں اور قسط کے بارے میں. اس کا بنیادی فرق اس طرح سمجھ لیں کہ عدل ہے عدالت سے, عدالت سے. اور عدالت پرائیویٹ ہوتی ہے یا پبلک ہوتی ہے؟ کھلے عام جس عدالت, جس جہاں عدل کیا جائے نا, کھلے عام انصاف ہو, اس کو عدل کہتے ہیں. سب کے سامنے جو ہو رہا ہو نا, اس کو عدل کہتے ہیں. اور کبھی کبھی انصاف کی بات, عدل کی بات چھپے ہوئے بھی ہوتی ہے. جیسے آپ کا باس ہے, اس کو نہیں پتا کہ آپ کام کر رہے ہو بھی یا نہیں, آپ ریموٹ جاب کر رہے ہو. اس نے کہا ہے 3 گھنٹے آپ سے مجھے یہ کام کروانا ہے, تو آپ ان 3 گھنٹوں میں ویڈیو گیمز کھیل رہے ہو, اس کو نہیں معلوم. آپ نے لاگ ان کیا ہوا ہے زوم میٹنگ میں, اور آپ نے ریکارڈنگ لگائی ہوئی اپنی شکل کی, اور آپ میٹنگ اٹینڈ نہیں کر رہے, اس کو نہیں معلوم. یہ پرائیویٹ ہے, آپ کی غیر انصافی چھپی ہوئی ہے. قسط کا لفظ ہوتا ہے کھلے عام ہو یا چھپے ہوئے ہو, لیکن انصاف کرنا. تو سب کے سامنے انصاف کرنے کو کیا کہتے ہیں؟ عدل. اور ہر صورت میں انصاف کرنے کو کیا کہتے ہیں؟ قسط. قسط میں ایک اور معنی بھی ہے. اصل میں قاصد کہتے ہیں غیر انصافی کرنے والے کو. قاصد, غیر انصافی کرنے والا, ظلم کرنے والا. اور مقصد کہتے ہیں جو اس بات کا پورا اہتمام کرے کہ کہیں غیر انصافی نہ ہو جائے, اس کو مقصد کہا جاتا ہے. تو عدل میں اصل میں مثبت معنی ہیں, اور مقصد میں منفی معنی ہیں, یعنی غیر انصافی سے بچ کے رہنا, اس کو قسط کہا جاتا ہے. اوکے, ایک ہی آیت میں استعمال ہو گیا, فَأَصْلِحُوا بَيْنَهُمَا بِالْعَدْلِ وَأَقْسِطُوا إِنَّ اللَّهَ يُحِبُّ الْمُقْسِطِينَ. اس آیت کو سمجھنے میں تھوڑا ٹائم لگے گا, لیکن بہت مزے کی حکمت ہے یہ, بہت بہت خوبصورت حکمت ہے. اس طرح سوچیں کہ 3 گروہ ہیں مسلمانوں کے, اے, بی اور سی, ٹھیک ہے؟ 3 گروہ ہیں مسلمانوں کے, اور اے اور بی کی لڑائی ہو گئی, شدید لڑائی ہو گئی دونوں کی. اللہ تعالیٰ کہہ رہے ہیں, وَإِن طَائِفَتَانِ مِنَ الْمُؤْمِنِينَ اقْتَتَلُوا فَأَصْلِحُوا بَيْنَهُمَا. اگر اے اور بی کی لڑائی ہو جائے, ایک دوسرے کو مار کٹائی پر آ جائیں, قتل تک نوبت آ جائے, تو ان دونوں کے درمیان صلح کرواؤ. کس سے کہا جا رہا ہے صلح کرواؤ, اے سے یا بی سے یا سی سے؟ سی سے کہہ رہے ہیں کہ اے کو بٹھاؤ اور بی کو بٹھاؤ, اور اب صلح کراؤ. تو 3 گروہ ہو گئے, ٹھیک ہے. اچھا, اب لڑائی ہوئی, سی نے کہا چلو آ جاؤ بیٹھ جاؤ, ختم کرو یہ بات, تم سب مسلمان ہو, ہاتھ ملاؤ, یو نو نیگوشیشن کرو. بات ہو گئی, سب نے ہاتھ ملا لیے. یہ اس طرح کا جو بیٹھنا ہوتا ہے, یہ پبلک ہوتا ہے یا پرائیویٹ ہوتا ہے؟ اختلاف ہے کیا؟ پرائیویٹ ہوتا ہے, کیونکہ اس میں بہت نازک بات کرنی ہوتی ہے, اختلافات کرنے ہوتے ہیں, آوازیں اونچی ہوں گی, غصہ ہوگا. ایسے ہی نہیں صلح ہو جاتی, صلح میں ٹائم لگتا ہے, آربیٹریشن ہوتی ہے. تو یہ بیہائنڈ کلوز ڈورز ہوتا ہے, یہ پرائیویٹلی ہوتا ہے, اور اس میں یہ المجالس بالامانہ, جو بحث اس کے اندر ہو رہی ہے یا گالم گلوچ تک بھی بات آ گئی ہے یا جو بھی الزامات لگائے گئے ہیں, وہ اس دروازے سے باہر نہیں جائیں گے. اور وہ جو سی ہے نا, وہ کہتا ہے دیکھو ہم اس کمرے سے ہم اس وقت تک نہیں نکلیں گے جب تک صلح نہ ہو جائے, ہم نے یہ مسئلہ حل کرنا ہے, پھر ہم نے یہاں سے نکلنا ہے. اور جو بات یہاں اندر ہم نے ڈسکس کی ہے, وہ باہر ہم ایک ہی بات کہیں گے, ہم سب ایک ہی صفحے پر ہیں اس ساری نیگوشیشن کے بعد. ایسا ہی ہوتا ہے نا, ٹھیک ہے. اچھا, اللہ تعالیٰ کہتے ہیں کہ صلح کروا دی دونوں کے درمیان. تو سی بڑا خوش کہ الحمدللہ میری کوشش سے اللہ تعالیٰ نے اس میں برکت ڈالی, اور اے اور بی کی لڑائی ختم ہو گئی, ٹھیک ہے. اب اللہ تعالیٰ کہتے ہیں فَإِن بَغَتْ إِحْدَاهُمَا عَلَى الْأُخْرَى, اور پھر اس کے بعد بھی اگر ان میں سے ایک دوسرے کے اوپر بغاوت پھر شروع کر دے, میٹنگ سے باہر نکلے, اے اور بی اندر گلے لگا چکے, باہر نکلتے ہی اے کہتا ہے بڑی زیادتی کی اس میٹنگ میں ہمارے ساتھ, کوئی ایک بات نہیں سنی ہماری, سی جو ہے وہ بی کے ساتھ ملا ہوا تھا اور بہت غلط باتیں کی ہیں, اور اس نے اب بی کو بھی الزام لگایا, اور کس کو اور الزام لگایا؟ سی کو. اور نکل کے اس نے بی کو فوراً تھپڑ مارا منہ پہ, نہیں مانتا میں یہ عدل.
1: और सी हैरान परेशान, यार अंदर अभी हमने बात की थी, सब चीजें तुम लोग मान गए थे, ये क्या हो रहा है?
0: फहम बहुत एहदाहुमा अला अखरा,
1: अब अल्लाह ताला ने हुक्म दिया, कहते हैं फकातिलु लती तबगी हत्ता तफीअ इला अम्रिल्लाह, जिसने बगावत की है, कि हमारे अल्फाबेट में किसने बगावत की थी, ए ने, तो अब कहा बी और सी मिलके अब लड़ाई करो, किसके साथ, ए के साथ, जब तक कि वो वापस अल्लाह के हुक्म तक वापस ना आ जाए, लड़ते रहो जब तक वो कहे अच्छा चलो चलो चलो अच्छा ठीक है सुलह करते हैं, फिर से करते हैं, फिर से करते हैं, जब तक वो सरेंडर ना करें और सुलह के लिए तैयार ना हो जाए, तब तक सब मिल के उनसे लड़ो, लड़ो उनके, कातिल उल्लती तबगी। लेकिन पहली जो मीटिंग थी ना, उसमें जो करारदार बनाई गई जिसपे सबने साइन किए या जिसपे सबने हाथ मिलाए, उसको पता है क्या कहा गया अल्लाह ताला के कलाम में, अम्रुल्लाह, अल्लाह का हुक्म। यानी मुसलमान अगर एक बात मान जाएं, एक दफा इकरार कर लें, तो उस इकरार की क्या हैसियत है अल्लाह के यहां, अल्लाह का हुक्म। हत्ता तफीअ इला अम्रिल्लाह, यानी लम यकुल हत्ता तफीअ इला अल-करार बैनहुम, अपने जो आपस में फैसला किया था उस पर वापस आ जाए, नहीं अल्लाह के हुक्म पे वापस आ जाए, ये अल्लाह जो फैसला किया था वो अब अल्लाह का हुक्म की हैसियत रखता है। अच्छा, अब बी और सी लड़ाई कर रहे थे ना, और फिर ए दोबारा कहता है अच्छा ठीक है ठीक है ठीक है ठीक है चलो एक और मीटिंग करते हैं, इस दफा नहीं करूंगा। अब दोबारा कमरे में बैठ गए, दोबारा मीटिंग हो रही है, लेकिन अब कुछ फर्क है। अगर आप सी हो तो क्या आपके जज्बात में कोई फर्क है? क्या फर्क है? आपको अभी थोड़ा गुस्सा आया हुआ है किसके ऊपर? ए के ऊपर। पहली दफा जब आप मीटिंग में बैठे थे तो ए और बी दोनों आपके लिए बराबर थे, दूसरी दफा अभी 15 मिनट पहले उससे आप लड़ रहे थे, तो आपके जज्बात अभी भी हिले हुए हैं कि नहीं? तो क्या ऐन मुमकिन है कि इस दफा जब आप फैसला करोगे तो ज्यादा इम्कान है कि आप किसके खिलाफ करोगे? ए के खिलाफ। अब अल्लाह ताला की हिदायत सुनना, कहते हैं फकातिल लती तबगी हत्ता तफीअ इला अम्रिल्लाह फइन फाअत, और अगर वो वापस आ जाए दोबारा कमरे के अंदर, فَأَصْلِحُوا بَيْنَهُمَا بِالْعَدْلِ, उनके दरमियान अब सुलह करना अदल के साथ, अदल के साथ। शुरू में मैंने कहा था अदल और किस्त में फर्क है, क्या फर्क है? अदल कैसे होती है? खुलेआम होती है। इस दफा दरवाजा बंद करके ये मीटिंग नहीं होगी, इस दफा ये मीटिंग YouTube लाइव पे होगी, चाहे वो अबुल कलाम आजाद रहमतुल्लाह की बात हो, या वो मौलाना मौदूदी की हो, या फिर हमारी जो और तफासिर अमीन अहसन इस्लाही साहब की हो, या अनवारुल बयान हो, और हो, जिन जो भी तफासिर मैंने उर्दू में पढ़ी हैं, उनमें मुझे ये एक मुश्तरक चीज़ नज़र आई। लेकिन अरब के यहाँ इस तरह समझ लें कि कोई वो कैमराज होते हैं ना जिनमें जूम लेंस होती है, वो कोई एक फूल पर जाके वो ऐसे जूम करे कि उस फूल की बारीक तरीन शाखें आपको एक एक पेटल की नज़र आए, फिर वो उसकी फ़ोटो खींचता है। तो एक फोटोग्राफर है वो पूरी वादी की फ़ोटो खींच रहा है बहुत खूबसूरत सी, और एक फोटोग्राफर है वो जो एक एक फल के एक एक पत्ते की तस्वीर खींच रहा है। ये फ़र्क है मेरे नज़दीक अरब तफासीर में और हमारी तफासीर में। तो ये कहना कि ये उससे बेहतर है या वो उससे बेहतर है, ये गलत है। उनका कल्चर ऐसा था, वो एक एक बारीक चीज़ पर उनकी नज़र होती थी। लेकिन अगर आप हमेशा जूम इन करते रहोगे ना तो क्या होगा? आपको इस बात का ख्याल नहीं रहेगा कि आप किस वादी में हो, और अगर आप बाहर बाहर से वादी की बात करते रहोगे तो किस बात का लिहाज नहीं रहेगा कि इसके अंदर क्या क्या छोटे छोटे मोती, क्या क्या खूबसूरत चीज़ें पाई जाती हैं, यू नो? तो इस माइक्रो व्यू मैक्रो व्यू है ना। तो मैं चाहता हूँ अब कि ये दुनियाएं एक दूसरे के साथ मिलें और हमें उन दोनों का जायका हासिल करने का मौका मिले, खासकर कुरान के हिसाब से। तो अब इस सेमिनार में अभी तक आपने नोट किया होगा, हम एक माइक्रो व्यू ले रहे हैं, एक लफ्ज़ पे फोकस कर रहे हैं, एक छोटे से तकाबुल में फोकस कर रहे हैं, क्योंकि इस पर उन्होंने बहुत एहतमाम किया, बहुत ज़्यादा फोकस किया, और उससे मेरे नज़दीक तो उसमें बहुत हिकमत है, बहुत फ़ायदा है, और उसको मैं हाईलाइट करना चाह रहा हूँ। ओके, अऊज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम, वला इला मदयना अखाहुम शुएबा, मदयन की तरफ उनका भाई शुएब, उनके भाई शुएब को भेजा गया। कभी कभार कुरान ने अम्बिया के बारे में जब उनको अपनी उनकी कौम की तरफ भेजा गया था तो भाई का लफ्ज़ इस्तेमाल किया है, और सूरत शुआरा में ख़ासकर
0: اذ قال لهم اخوهم نوح, جب نوح ان کے بھائی نے ان کو ان سے کہا. پھر اس کے بعد وہ اذ قال لهم اخوهم ہود, ان کے بھائی ہود نے ان سے کہا. اذ قال لهم اخوهم صالح, ان کے بھائی صالح نے ان سے کہا. اذ قال لهم اخوهم لوط, ان کے بھائی لوط نے ان سے کہا. سورت الشعراء میں بار بار بھائی بھائی بھائی اور بھائی کا ذکر ہے, لیکن شعیب کے بارے میں کہا اذ قال لهم شعیب, جب شعیب نے ان سے کہا, کیا چیز نکال دی؟ بھائی کا ذکر نکال دیا. عجیب بات یہ کہ شعیب علیہ السلام کو دو قوموں کی طرف بھیجا گیا تھا, ایک ہے مدین اور ایک ہے اصحاب الایکا, اور مدین کی قوم سے وہ تھے لیکن اصحاب الایکا سے وہ نہیں تھے. تو ایک مقام پر اور مقام پر شروع میں آپ دیکھیں گے سورۃ الاعراف میں, ہود میں, عنکبوت میں اللہ تعالیٰ کہہ رہے ہیں ہم نے ان کو مدین کو ان کے بھائی شعیب سے, اور مدین کی طرف ان کا بھائی شعیب بھیجا, الا مدینہ اخاہم شعیبا. لیکن جہاں ایک مقام پر اصحاب الایکا کا ذکر آیا, کیونکہ وہ اوریجنلی اصحاب الایکا سے نہیں ہیں, تو وہاں باریک دقت الاستعمال وہاں سے اخوہم نکال کے اذ قال لهم شعیب الا تتقون. یہ چیزیں لگتی تو بہت آسان سی آبزرویشنز ہیں, لیکن اگر آپ سوچیں ذرا کہ بار بار میں اس بات کی اس کو دہراتا ہوں کیونکہ اس کو ذہن میں رکھنا مشکل ہو جاتا ہے, قرآن ہمارے لیے کتاب ہے, لیکن جب قرآن نازل ہوا تھا تو وہ کتاب نہیں تھا, کلام تھا. اور کلام کے بارے میں کچھ چیزیں میں نے شروع میں مجھے کہنی چاہیے تھیں, میں کہہ نہیں سکا, ابھی میں آپ کے سامنے پیش کر دوں تاکہ ان چیزوں کا آپ کو احساس ہو کہ ہم کیا چیز سیکھ رہے ہیں. ابھی بات کرنے میں اور کتاب لکھنے میں, بات کرنے میں اور لکھنے میں بہت فرق ہے. لکھنے میں انسان کو سوچ کے ایک جملہ پورا مرتب کرنا ہوتا ہے, اور مرتب کرنے کے بعد وہ یہ بھی سوچ سکتا ہے کہ یہ لفظ صحیح نہیں, اس کی جگہ میں کون لفظ لکھ دوں. یا ہو سکتا ہے آپ نے پورا پیراگراف لکھا, پورا مضمون لکھا, اور بعد میں دوبارہ اس کو پڑھا اور خیال آیا کہ ایک دو جملے ایک ہی بات کر رہے ہیں, ان کو میں جمع کر کے مختصر تر انداز میں ان کو ایک ہی بنا دوں. پھر آپ کو خیال آیا کہ میں نے یہ بات تیسری بات کہی تھی, اس کو دوسرا ہونا چاہیے, دوسری بات کو تیسرا ہونا چاہیے, تھوڑا ایڈیٹنگ کر دوں اس کی. ہوتا ہے کہ نہیں؟ اس چیز کو انگلش میں ہم کہتے ہیں ایڈیٹوریل پروسیس, پروف ریڈنگ یہی ہوتی ہے نا. آپ کچھ لکھ رہے ہو, پھر آپ اس کو ایڈٹ کر رہے ہو, فکس کر رہے ہو. آج کل ایڈیٹنگ کا زمانہ تو کم ہے کیونکہ ہم کچھ لکھتے ہیں پھر سینڈ کر دیتے ہیں, لیکن شکر ہے اب ان سینڈ بھی آ گیا ہے. تو خیر بات یہ میں کہنا چاہ رہا ہوں کہ لکھتے وقت آپ کے پاس آپ کے پاس ٹائم ہوتا ہے, اور آپ کے پاس سوچنے کا, ریویو کرنے کا, اس کو دوبارہ دہرانے کا, اس میں تبدیلی لانے کا موقع ہوتا ہے. لیکن بولنے میں اس میں سے کچھ بھی نہیں ہوتا. بولنے میں جو منہ سے نکلا وہ فائنل ہے, وہ واپس نہیں لیا جا سکتا. لکھے ہوئے کو آپ مٹا سکتے ہو, ڈیلیٹ کر سکتے ہو, کاغذ کو پھینک سکتے ہو, لیکن جو منہ سے ایک دفعہ نکل آیا اور کسی نے سن لیا تو آپ یہ نہیں کہہ سکتے نہیں, کچھ اور نہیں کر سکتے. قرآن جب نازل ہوا اور دنیا میں پھیلا, اور عرب میں جو پھیلا, قریش میں جو پھیلا, وہ کتاب کے ذریعے سے نہیں, کلام کے ذریعے سے پھیلا. تو رسول صلی اللہ علیہ وسلم ایک دفعہ جو بات کہہ دیں اس میں اب تبدیلی کی کوئی گنجائش نہیں ہے, اور وہ جیسے ہی کہتے ہیں لوگ یاد کر لیتے ہیں, اور پھر یاد کر کے اوروں کو سناتے ہیں, پھر وہ یاد کر لیتے ہیں. تو اگر ایک صورت میں بھی ایک لفظ یہاں میرے سے اخوہم رہ گیا, یہاں اخوہم ہونا چاہیے تھا, ٹو لیٹ, اس کی کوئی گنجائش نہیں ہے. اور اب ہم 1500 سال بعد وہی اسی کلام کو, جو کلام تھا اس کو ہم کتابی شکل میں دیکھ کے اب ہم ایک ایک باریک لفظ کی دقت کے بارے میں بحث کرنے کے, یہ لفظ یہاں پر ہے اور یہ لفظ یہاں پر ایسے ہے, تو حیرانگی ہوتی ہے کہ انسان کی صلاحیت میں جو بات کرنا ہوتا ہے نا اس میں اتنے لیول کا لحاظ رکھنا کہ یہاں پر یہ لفظ ہونا چاہیے, یہاں پر یہ لفظ ہونا چاہیے, یہ ہمارے لیے ممکن نہیں ہے. اور جیسے جیسے ہم اس سیمینار سے گزریں گے, خاص کر اس سیکشن میں اور اس سے اگلے سیکشن میں 4 اور 5 میں خاص کر, یہ بات آپ پر بہت زیادہ واضح ہو جائے گی کہ یہ انسانی صلاحیت سے بہت آگے کی چیز ہے, یہ ممکن نہیں ہے. اچھا, اور اس میں بائی دا وے, کیونکہ جو مغربی تہذیب ہے اس میں بھی اسلام بہت پڑھا جاتا ہے یونیورسٹیز میں, ہارورڈ میں اسلام پڑھا جاتا ہے, بوسٹن میں پڑھا جا رہا ہے, یونیورسٹی آف شکاگو میں پڑھا جا رہا ہے, آکسفرڈ میں اسلام پہ پی ایچ ڈی ہوتی ہے, مستشرقین انہیں کہتے ہیں, اورینٹلسٹ نا, تو وہ ایمان کے نقطۂ نظر سے اسلام کو نہیں پڑھتے, ان کا وہ خدا کو نہیں مانتے, उनकी, क्योंकि वो पीएचडी थीसिस कर रहे हैं, तो उनका नज़रिया यह होता है कि ये एक तारीखी फिनोमेना है और इसको हम किसी तरह से बयान करें कि ये कैसे हुआ, इस्लाम कुरान क्या है, कहाँ से आया। तो मुख्तलिफ़ किस्म के वो थीसिस पेश करते हैं, उनमें से कोई कहता है कि कुरान जो है ये बहुत सारे लोगों ने मिलकर इसको जमा करके और इसको एक किताबी शक्ल दी, वो एक उसमें पूरा वो पीएचडी थीसिस लिख देगा, उसको डिग्री भी मिल जाएगी। कोई और आके कहेगा कि ये बाद में जो है ये डेवलप हुआ और उसमें शुरू में ये सूरतें नहीं थी, बाद में ये सूरतें आ गई, और उस पर वो पूरी पीएचडी थीसिस लिख देगा। तो ये क्योंकि उनके जहन में ये बात आ ही नहीं सकती कि कोई चीज़ जो याद की गई थी वो वैसी ही रहे जैसे पहले थी, और ये इनके जहन में इसलिए नहीं है कि अगर फ़र्ज़ करें, मैं इसको, इस गेम को अमेरिका में टेलीफोन कहते हैं, अगर मैं आपके कान में चुपके से कुछ कह दूं और मैं आपसे कहूं आप चुपके से इनके कान में कह दें और आप उनके कान में कह दें और आप उनके कान में कह दें, और इस तरह हम पूरे क्राउड से गुजर के आखिरी बंदे से मैं पूछूं भाई क्या कहा था, तो क्या होना है। मैंने बच्चों के साथ कई दफ़ा ये एक्सपेरिमेंट किया है। मैंने एक पहले बच्चे से कहा था बाब पंच्ड जो, बाब पंच, बाब ने जो को मुक्का मारा, उसने दूसरे के कान में, तीसरे के कान में, चौथे के कान में, जब 50वें बच्चे तक पहुंचे मैंने पूछा क्या कहा था, कहता है सल्लल्लाहु अलैहि वसल्लम। मकसद कहने का ये है कि जब इंसान बात करता है और बात के ज़रिए से चीज़ फैलती है ना, तो उसमें क्योंकि हमारी, हमारा जो हाफ़ज़ा है वो इंसानी हाफ़ज़ा है, उसमें कमज़ोरी आ सकती है, शायद मुझे कोई बात याद नहीं रही, शायद मुझे कोई लफ्ज़ याद नहीं रहा, हो सकता है, तो उसमें गलती का इम्कान ज़्यादा है। अगर कुछ कोई चीज़ लिख ले, वो लिखी हुई चीज़ मुझे मिल जाए, तो उसमें जो पुरानी असल बात थी उसका रिकॉर्ड ज़्यादा काबिल कबूल है, वो ज़्यादा रिलायबल है, काबिल एतमाद है, क्योंकि वो लिखा हुआ है, और जो बात ज़बानी कही गई है वो काबिल एतमाद कम है। और हमारा जो दीन है कुरान खासकर, उसकी असल असल में किताबत नहीं है, ठीक है वो मुरतब हुआ है किताबी शक्ल में और उसको जमा किया गया और मुसहफ़ बनाई गई, लेकिन मुसहफ़ तो एक आध थी, या पूरे एक गाँव में, पूरे एक शहर में एक आध मुसहफ़ आपको मिलेगी, लेकिन हज़ारों की तादाद में सहाबा कुरान को याद कर चुके, औरों को याद करा रहे हैं, फिर वो और याद करा रहे हैं, उन सारों के पास मुसहफ नहीं है, कुरान की एक कॉपी नहीं है उनके पास, वो दिल से याद कर रहे हैं और वो फैल रहा है और फैल रहा है और फैल रहा है और फैल रहा है। जो चीज़ ज़बानी याद करके फैली जाती है ना, फैलाई जाती है, उसमें तगीर का और उसमें हाफ़ज़े की कमज़ोरी की वजह से ऊंच नीच का इम्कान ज़्यादा है या कम है? ज़्यादा है, ज़्यादा है। और जितना वो फैलेगा कितना इम्कान है कि और तगीरात होंगी, और यानी इनके पास इसकी इस सूरत में ये लफ्ज़ था या ये लफ्ज़ था, ये सूरत पहले थी या ये सूरत बाद में थी, ये याद यहाँ पे थी वहाँ पे थी, इसका इम्कान बढ़ता चला जाएगा, जितने और लोग हिफ्स करेंगे उतना ही उसका इम्कान बढ़ता चला जाएगा। और यही मगरबी जहन का एक खाका है कि तारीख जो है ना, जो रिलायबल तारीख है, जिस तारीख पर हम एतमाद कर सकते हैं कि ये वाकई उस वक्त की चीज़ है, वो लिखी होनी चाहिए, क्योंकि इंसान के मुआवजे का कोई, उसके इसका कोई एतबार नहीं, ये उनकी ज़हनियत है। अब उन्होंने साइंस का भी इसमें इस्तेमाल करना शुरू कर दिया है, हो सकता है उनको कोई पुराना कोई नुस्खा मिल जाए कुरान का, या उन्होंने जैसे वो यमन में उनको एक मिला, तो उन्होंने उसकी वो कार्बन डेटिंग करते हैं, यानी एनालाइज करते हैं कि ये किस साल का है, कितना पुराना है ये, उसके कीमियाई उसका एनालिसिस करके वो निकाल लेते हैं ये 8 सदी पुराना है या 12 सदी पुराना है या 1000 साल पुराना है, वो उसको अब उसका तजिया वो कर सकते हैं। उसकी वजह से अब जब वो कुरान के पास आते हैं तो ये कहते हैं ये तो इसके जो नुस्खे हमें मिलते हैं वो तो मुझे एक नुस्खा कहीं यमन में किसी पत्थर के नीचे मिल गया, कोई पुराना, कोई वहाँ पे मिल गया, कोई वहाँ पे मिल गया, लेकिन असल क्या होगा कोई नहीं कह सकता। मेरे जहन में ये जो सवाल था मैंने बहुत सारे मुस्तशरीन से पूछा, किसी के पास इसका जवाब नहीं है। आपके नज़रिए के मुताबिक तो एक साल के अंदर ही लाखों कुरान होने चाहिए थे, एक नहीं लाखों, क्योंकि अगर लाखों लोगों ने याद किया है और हर एक के हिफ्ज में कोई ना कोई इधर उधर खलल है, तो इसको कुछ और याद होगा, उसको कुछ और याद होगा। और उस वक्त तो ऐसे नहीं, हम समझते ना खिलाफत की हुकूमत जो है उसका बड़ा कंट्रोल था, ऐसे थोड़ी है कि वो फ़ोन उठाए और कहा है इसने क्या याद किया है या कैमरा ऑन करो, वो तो हज़ारों मील के फासले पर हैं, वो कैसे कंट्रोल कर सकते हैं कौन किसको क्या सिखा रहा है। ये तो अब एक कुदरती तौर पर कुरान जल्दी जल्दी फैल रहा है, एक किताब का लिखना भी उस ज़माने में कितने दरख्त काटने पड़ेंगे, दरख्तों से कितनी देर लगेगी उसको कागज़ बनाने में, फिर कितनी देर लगेगी स्याही, और कितने सलाहियत रखते हैं लिखने में, प्रिंटिंग में इतनी देर लगती है, लिखने में कितनी देर लगेगी, और उससे कहीं तेज़ी से कुरान ज़बानी फैल रहा है ना। और अब वो ज़माना, और अब 1500 साल हो गया, اس وقت تک تو قرآن کی کروڑوں کاپیاں ہونی چاہیے تھیں جن میں ہر ایک میں فرق ہو ان کے نظریے کے مطابق. اور پھر سوال یہ پیدا ہوتا ہے, میں نے یہ بات میں ٹیکسس میں کی تھی, میں ٹیکسس میں تھا تو کچھ عیسائی حضرات بھی آئے ہوئے تھے, تو میں نے کہا ایسا کرتے ہیں ایک ایکسپیریمنٹ کرتے ہیں, ایک ایکسپیریمنٹ یہ کرتے ہیں کہ اگر فرض کریں کہ انٹرنیٹ ختم, لائبریریز تمام کی تمام بند, کسی کتاب کا کسی کو ایکسس نہیں ہے, سب غائب, اور اب میں یہاں اس شہر کے رہنے والوں سے کہوں آپ بائبل کو دوبارہ سے ریپروڈیوس کریں اس شہر کے رہنے والوں, چلیں تھوڑی آسان کر دیتا ہوں آپ کے لیے, میں پورے امریکہ کے خطے کو جمع کر کے کہتا ہوں, آپ پورے امریکہ کے سارے شہروں کو لے لیں, سارے اسٹیٹس کو لے لیں, چلیں کینیڈا کو بھی جمع کر لیں, میکسیکو کو بھی جمع کر لیں, آپ پوری بائبل کو دوبارہ ریپروڈیوس کریں. اور پھر میں ایک اور چیلنج دیتا ہوں, جو یونائٹیڈ اسٹیٹس کانسٹیٹیوشن ہے نا, اس کو بھی اب دوبارہ لفظ بہ لفظ ریپروڈیوس کریں. اور میں کہتا ہوں مجھے سینکڑوں میل نہیں چاہیے, مجھے ایک میل کا فاصلہ چاہیے, آدھا میل کر لیں, چلیں ربع میل کر لیں, اس مسجد کا ربع میل, اور ہمارا پروجیکٹ یہ ہے ہم نے قرآن کو دوبارہ ریپروڈیوس کرنا ہے. آپ اندازہ لگا سکتے ہیں کہ اللہ تعالیٰ نے کیسے اس قرآن کی حفاظت کی ہے, سبحان اللہ, العجیب من القرآن. اسی لیے قرآن نے جب کہا نا کہ قرآن کی حفاظت کی گئی ہے تو لفظ استعمال ہوا ہے انا نحن نزلنا الذکر, الکتاب نہیں کہا, الذکر کہا. الذکر کیا ہے؟ یاد دہانی, یہ بھی ہے جو چیز یاد کی جاتی ہے اس کو بھی ذکر کہتے ہیں, المذکور بھی ذکر ہے, المذکر بھی ذکر ہے, مصدر میں وہ ساری چیزیں شامل ہو جاتی ہیں. تو قرآن کی اصل حفاظت اس کے حفظ کے ذریعے سے کی گئی. اور یہی بات اور عجیب ہو جاتی ہے کہ جو چیز بولی جاتی ہے اور جو چیز لکھی جاتی ہے اس میں ہمیشہ زمین آسمان کا فرق ہوتا ہے. اگر کوئی یہ ریکارڈنگ میری لے کے اس کو کتابی شکل میں ڈالنے کی کوشش کرے تو اس میں بہت بھونڈی اردو ہوگی, اس کو بہت فکس کرنا پڑے گا, جگہ جگہ میں نے بات دہرائی ہے, کبھی آدھا جملہ چھوڑ دیا, کبھی یہ کہہ دیا, کبھی وہ کہہ دیا, وہ سب تو نکالنا پڑے گا نا آپ کو. قرآن نے ایک دفعہ ایک بات کہہ دی, اور پچھلی مثال میں نے کہا اخوہم یہاں نکال دیا وہاں ڈال دیا, کیسے ممکن ہے؟ اور یہ دو آیات سورۃ الانعام کی دو الفاظ, انگلش میں کہتے ہیں کم آن کم آن, اردو میں کہیں گے ادھر آؤ, آؤ ادھر, آؤ ادھر کے لیے عربی میں دو الفاظ ہیں, اور بھی ہیں لیکن دو الفاظ ہیں, ہلما ہلما, اور دوسرا ہے تعالو تعالا. اگر آپ عمرے پہ گئے ہوں تعالا بہت سنیں گے, تعالا یا رفیق, تعالا لہنا, رائٹ؟ تو ہلما ہے اور تعالا, ان میں فرق کیا ہے؟ ایک آیت میں کہا ہلما شہدا کا شہدا کم, اپنے شہدا سے کہو آؤ ادھر, آؤ ادھر, اور ان سے کیا کہو الذين يشهدون ان الله حرم هذا, اپنے ان گواہوں کو بلاؤ جو کہتے ہیں کہ اللہ نے یہ چیز حرام کی ہے, بلاؤ ان کو, ان سے کہو آؤ ادھر, اور آؤ ادھر کے لیے کیا لفظ استعمال کیا؟ ہلما. دوسری طرف کہا قل تعالوا اتل ما حرم ربكم عليكم, اور تم کہو, رسول سے کہا, آپ کہیے تعالوا آؤ ادھر, میں پڑھ کے تمہیں سناتا ہوں تمہارے رب نے کیا حرام کیا ہے. یہ سورۃ الانعام میں دو مرتبہ آؤ ادھر کا لفظ, ایک لفظ 150 آیت میں ہلما, اگلی آیت میں تعالو. کیا فرق ہے؟ فرق تعالو جو ہے نا یہ اصل میں آیا ہے علو سے, علو, علو کہتے ہیں اونچائی کو, جیسے اللہ تعالیٰ کے ناموں میں سے ہے ان اللہ کان علیا کبیرا وہو العلی العظیم, سورۃ آیت الکرسی وہو العلی العظیم. تعالو اصل میں کہتے ہیں, فرض کریں اگر میں یہاں نیچے کھڑا ہوں اور میں آپ کو بلاؤں تو آپ اور میں ایک ہی سطح پر ہیں نا, تو وہ ہوگا ہلما. اگر میں اونچا ہوں اور میں آپ کو یہاں اوپر بلا رہا ہوں, علو کی طرف بلا رہا ہوں, تو لفظ اصل لفظ صحیح لفظ زیادہ تر لفظ صحیح جو ہے وہ کیا ہوگا؟ تعالی. علو کی طرف آؤ, اونچائی کی طرف آؤ. جب وہ ایک دوسرے کو بلاتے ہیں تو کہا ہلما, جب میرا رب بلاتا ہے تو اونچائی کی طرف بلا رہا ہے نا, میرے رب کا کلام, میرے رب کی ہدایت وہ اونچائی بھی پر ہے نا, ان سب کی باتوں سے اونچی ہے نا, ادھر اونچائی کی طرف تو آؤ, تو میں تمہیں بتاؤں میرے رب نے کیا حرام کیا ہے کیا حلال کیا ہے. تعالوا اتلو ما حرم ربكم عليكم. سبحان اللہ.
2: Subscribe now to the Beginner YouTube channel to watch the rest of this series and more great content from Ustad Norman Ali Khan. Coming up next time on Akhri Mojza.